0: के हो तो आवाज भी सिंह की है। GFM 88 Network सिंह की आवाज।
1: 3 PM This time check is brought to you by
2: Fakiri Neem Prickly Heat Soap,
3: जल्दी एलर्जी और खारिश के लिए मुफीद है।
2: Fakiri Neem Prickly Heat Soap,
3: हर अच्छे स्टोर से नाम लेकर तलब कीजिए।
4: अब आप सुनेंगे GFM नेटवर्क पर KTN न्यूज,
5: brought to you by
6: सोना यूरिया ग्रेनुलर मिट्टी।
7: कार्ड गुजरात नारवाल शकरगढ़ मर्दान सवाबी एम एन इलाके में बरसात, ली नाले में पानी सतह में वाद सबब घारो खतरे जा सायरन वजाया वाया। नाले में कटेरिया वटा पानी की सतह में 21 फुट का वधी वयो आहे। बरसात सबब हेठन वाले इलाकन में पानी भीजी वयो। बरसाती सूरत हाल के मुंह देण लाए वासा ए रेस्क्यू इदारन के अलर्ट जारी। ایوان صدر میں صدر آصف علی زرداری جی صدارت ہیٹ اجلاس، ذریعن موجب گزرل رات تھیل اجلاس میں پیپلز پارٹی چیئرمین بلاول بھٹو زرداری، فریال ٹالپور فاروق ایچ نائک اٹارنی جنرل آف پاکستان شریک تھے۔ اٹارنی جنرل صدر آصف علی زرداری کے امکانی قانون سازی بابت بریفنگ لینی، ذریعن موجب بلاول بھٹو زرداری اج پارلیامنٹ ہاؤس میں پارٹی کے اگوان اپوزیشن لیڈر سے ملاقات کند۔ ایران پاراں